0: पाएको ठ्याक्कै एक वर्षपछि 2082 वैशाखमा बन्जी सञ्चालनमा आएको थियो। पदयात्री र हिमाल आरोहीले 145 फीट तल गर्जिरहेको दूधकोशीमाथि केही सेकेण्ड स्वतन्त्र र स्वच्छन्द सास फेरून् अनि रोमाञ्चक स्मृति साँची राखुन् भने दोर्जीले बन्जी शुरू गरेका थिए। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा यस्ता कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या हुन थालेको छ। कानूनी उल्झनमा एडभेञ्चर टूरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकले यो खबर छापेको हो।
1: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा 600 भन्दा बढ़ी दरबन्दी घटाउने सरकारको तयारी छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका 2-3 दिनभित्र टुंग्याउने गरी तयारी गरेको जनाइएको छ। हालसम्म संघीय मामिला, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा संचार, रक्षा, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय ओएनएम गरेका छन् भने हाल सचिव पदको दरबन्दी 71 छन्। त्यसमध्ये मोटामोटी 10 संख्यामा दरबन्दी खटाउने तयारी गरिएको छ।
0: डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ। वर्षायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक घण्टा करिब 30 जनाले डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुने मध्ये 24% 5 वर्ष मुनिका बाल बालिका रहेका छनृ।

0: account open, activate any karobar, sajilai sanga. Busy life easy, banau dai harek din. Global Smart Plus Life ko pesma banking.
1: ए भतिज, त त एकाएक शाकाहारी भइसले कमजोर होला सही कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छदै छ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ NCA ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साच्चिकै च्याउको राजै रहेछ नि
5: यो हो नेपाली रेडियो
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर चार महिना यता पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख बनेको छ चालू आर्थिक वर्षको साउन एक गते यता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि नभएसँगै पशु सेवा विभागले रोग नियन्त्रणको चरणमा पुगेको जनाएको छ पशु सेवा विभागका अनुसार हाल विभिन्न जिल्लाबाट शंकास्पद नमूना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला आउने क्रम जारी रहेको छ
7: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्केपछि 62 वर्षीय कोलम्बियन महिला बारम्बार आफ्नो सुटकेसतिर हेरिरहेकी थिइन् कहिले फोन गरे जस्तो गर्थिन् कहिले वरिपरि नजर दौड़ाउथिन् लागू औषध नियन्त्रण ब्यूरो एनसीबीका अधिकारीहरू केही परबाट उनको गतिविधि पछ्याइरहेका थिए जब उनी ठमेलको एक होटल पुगिन् भारतीय महिलासँग उनको भेट भयो लगत्तै प्रहरी उनीहरूको कोठामा पुग्यो सुटकेसको फल्स बटम खोलेर हेर्दा सिलिकनसँग मिसाएर पातलो कपड़ा जस्तो आकार दिइएको 4 किलो कोकिन फेला परेपछि कोलम्बियन महिला युनेत गार्जुन काई केडो र भारत मणिपुरकी 37 वर्षीय रेबिका पुले पक्राउ परेका छन्
3: काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्याधिक बढ़ेको छ कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता 5 गुणासम्म प्रतिशतले बढ़ेको छ समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तने बोडीको मूल्य बढ़ेको छ त्यसपछि तिते करेला भन्टा घिउ सिमी साग लगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढ़ेको छ
7: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ
3: भीमाकाय पहिरोले अवरूद्ध बनेको कालीगण्डकी करिडोर सड़कको बागलुङ खण्ड एक सातापछि खुलेको छ दक्षिण बागलुङको जैमिनी नगरपालिका 8 सिस्ती स्थित भुवानी चौरी खोलामा पुल नजिकै खसेको पहिरोले उक्त खण्ड अवरूद्ध बनेको थियो
7: अब विदेशी मुद्रा स्वतहीको अनुमति पाएका ब्याङ्क मनी चेन्जर होटेल एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 स्वतही गर्न पाउने भएका छन् राष्ट्र ब्याङ्कले बिहिबार सूचना निकालेर यस्तो सुविधा दिएको हो
3: सम्झौता भएर पनि समयमै सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण कार्य यति बेला अन्तिम चरणमा पुगेका छन् 4 वर्ष अघि शुरू गरिएको निर्माण कार्यको भौतिक प्रगति गत कार्तिक महिनासम्म कमजोर थियो चितवनको सिसै बगेडी बालुवा क्षेत्रको 6 किलोमिटर तटबन्धन गत कार्तिक महिनासम्म 24% मात्र सम्पन्न भएको थियो सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै निर्माण कार्यको अवस्था 90% पुगेको छ
7: आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% धेरै रहेको भन्सार विभागले जनाएको छ गत वर्ष नेपालको कुल वैदेशिक व्यापार 20,81,15,00,000,00 रूपियाँ थियो
3: राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमाका लागि बागमती प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन गरिएको छ संघीय सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको आयोजना तथा बागमती प्रदेशको आयोजनामा शुक्रबार हेटौडामा आयोजित कार्यक्रममा प्रारम्भिक मसौदामाथि छलफल गरी प्रदेशका सरकारवालाबाट सुझाव संकलन गरिएको हो

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। कक्रोच जनता पार्टी सीजेपीले भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। शुक्रबार केन्द्रीय मन्त्रीहरू जेपी नंगा र जितेन्द्र सिंहसँग भेटवार्तापछि सीजेपीका प्रवक्ता आशुतोष रानका र सौरभ दासले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका छन्।
3: अब खेल खबर। लगातार तेस्रो हार बेहोरेपछि नेपालको पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनशीपमा शीर्ष चार पुग्ने लक्ष्य कठिन भएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार नेपालले आयोजक राष्ट्र पाकिस्तानसँग 3-0 सोझो सेटमा नै पराजित भएपछि लगातार तेस्रो हार सामना गरेको हो। एफआईबीबीको विश्व वरियतामा पाकिस्तान नेपालभन्दा माथिल्लो टोली हो। पाकिस्तान 43 र नेपाल 93 स्थानमा छन्। यो नतिजापछि पाकिस्तानले 2 स्थान सुधार गर्दा नेपाल भने 6 स्थान तल झरेको छ। यस च्याम्पियनशीपमा कुल 6 राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। लीगमा शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउने प्रावधान छ। अब सेमी फाइनलमा पुग्ने नेपालले बाँकी 2 खेल जित्नै पर्ने दबावमा छ।
2: अब विचार विश्लेषण। रित्तिदै देश हराउँदै भविष्य शीर्षकमा नागरिक दैनिकमा सौभाग्यवालीको विचार छापिएको छ। आज गाउँका खेत बाँझिएका छन्, मेलापात गर्ने हातहरू हराएका छन्, साना बजारहरू सुनसान बन्दै गएका छन्। जहाँ उद्योगका चिम्नीहरू धुवा उडाउँथे त्यहाँ आज झार उम्रिएको छ। देशमै बसेर केही गर्छु भन्ने अठोट बोकेका गणेश नेपाली जस्ता युवाले आत्मदाह गर्नु परेको छ। जसको शक्ति उसकै भक्ति भन्ने विकृत संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाइरहेको छ। गरीबले न्याय पाउन सकेका छैनन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा पूरा गर्न सकिरहेका छैनन्। उत्पादनको अथाह सम्भावना भएको देश आयातमा निर्भर बन्दै गएको छ। यो केवल आर्थिक समस्या होइन, सामाजिक नैतिक र राष्ट्रिय अस्तित्वसँग जोड़िएको संकट हो।
3: रैथाने जुम्ली मार्सी शीर्षकमा डाक्टर अनिल पोखरेलको विचार गोर्खापत्र दैनिकमा छ। जुम्ली मार्सी धान नेपालको कृषि इतिहास संस्कृति र जैविक विविधताको महत्व बोकेको रैथाने धान हो। विश्वकै उच्च स्तरमा सफलतापूर्वक उत्पादन हुने यो धान स्वाद पोषण आर्थिक मूल्य तथा सांस्कृतिक महत्वका दृष्टिले अद्वितीय छ र नेपालको विशिष्ट कृषि उत्पादनका रूपमा स्थापित भएको छ। जुम्ली मार्सी ऐतिहासिक रैथाने धान हो। यो विश्वकै उच्च स्थानमा फल्छ। यसको सांस्कृतिक र सामाजिक महत्व पनि छ। यसले कर्णालीको अर्थतन्त्र सुदृढ बनाउँछ। यसको संरक्षण र बजारीकरण आवश्यक छ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: पूजा पुराण चारैतिरै हुनु पर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपद मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेन। घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787-9942-35541 भयो। गुड, भेरी गुड, भेरी गुड।

माया मा परी बौलाउने को छैन कमी भेट्न भए पनि जहिले फोनमै झुन्डिरहने कहिले बु कहिले बे कहिले काही हनी कहिले उ कहिले के सकिँदैन गनी कहिले धोका कहिले पीडा कहिले खुसी अनि गल्ती दुबईको एकअर्कालाई दोष दिइरहने नचाहिने कुराकानी सधैँ उत्तर खोजिरहने

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेले 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरेच दमकल फोन नम्बर 0215460066 मोबाइल

0: 98 42 89 72 प्रहरी चौकी बिराट चौक 98 520 33 908 इलाका प्रहरी कार्यालय बेलबारी 98 520 90 137 सुकुना हॉस्पिटल बिराट चौक 021 546 786 एम्बुलेंस 98 520 54 886 रेडियो सुशली द्वारा जनहित में जारी
1: माथिबाट फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मीठो स्वादमा पालक पनीरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईं हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। माथिबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

धन्न छुटकारा भो सुन अब टाढा भो औसिया को होइन यो जिन्दगी यो सादा भो रङ्गो लाग्यो नि छैन यो सफा मेरो ऐना भो खुसी जीवनको बैना भो नाम सारी हुनेछ नहाँसेको नि मैना भो काम नारी हुनेछ नराखेको

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215460666 मोबाइल 9840829972 प्रहरी चौकी विराट चौक 9852031908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901137 सुकुना हस्पिटल विराट चौक 0215460786 एम्बुलेन्स 9852054886 रेडियो सुशली द्वारा जनहित में जारी।
2: हाम्रै विराट चौकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त नाम बताउनु कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतोम बिग्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सङ्घ संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भर पर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 0215547887 9842535541 भयो गुड भेरी गुड भेरी गुड
3: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा दस मोरन अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्रीरोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेटरोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 9852557792, 9842259750, 9842235062, 9842525205।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562525

0: बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235062, 9842525025।
2: Where is our visitor entertaining the nation

0: उन मैं उन अरे मत मां हमरे विराट तो को सीपीएन चोरी जा पायो ती कंप्यूटर किंदान दुखे तो पाइन चटानी आउ दूसे
1: सीपीएन माने गने उन हम ना को नाम मोदाउ तक में उना
0: कंप्यूटर बिक्री गर्ने सिकाउने अनि मरम्मत गर्ने नेपाल के नम्बर 1 हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि आउ सीपीएन मा त कंप्यूटर पाउनु का साथै कंप्यूटर सिकाउने रोकै को तम बिक्री हाले मा घर मा बिग्रो घर मै बैंक मै अब स्कूल ऑफिस दुनसुकै सान संस्था मा बिग्रो त्यही आएर बनाउने सुविधा पनि छ झुसी इंग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ होइ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि जोडिन्छ त हौ
1: आमा मलाई अनि
0: ताके हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी हौ यो फोन नम्बर 01545787 98 4 20 35 541 भयो गुड भेरी गुड भेरी गुड

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै। Music Nepal Movies

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5-46-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

जे जस्ती मायालाई भेटे जस्तै लाग्यो मन की मेरी प्यारीलाई रोजे जस्तै लाग्यो रोजे जस्ती मायालाई भेटे जस्तै लाग्यो मन की मेरी प्यारीलाई रोजे जस्तै

0: बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
1: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
0: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
1: कोविड 19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
2: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 1660013640 र एनसेल प्रयोगकर्ताले 9801512236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
3: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
1: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाई आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
3: फोन नम्बर फेरि एक पटक 1660013640 तथा 9801512236

पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरेन। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने उसको गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423523

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दे बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा त दिनुपर्छ नि।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।

0: हितमा गर्नु भएन, अब त्यस्तो नहोस्। 13 चैतमा शपथ लगत्तै उनले कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए, तपाईहरू लोकसेवा पास गरेर आउनु भएको छ, अहिलेका मन्त्रीहरू पनि पढे लेखेका छन्, तपाईहरूले हामीलाई नसिकाउनुहोला। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक सचिवले थप भने, ऐन कानून देखाएर कामबाट पन्छिने र त्यही भनेर मन्त्रीलाई पढ़ाउने काम नगर्नुहोला। ती सचिवका अनुसार कर्मचारी ऐन कानून र नियममा बाँधिएको हुन्छ र त्यसैलाई आधार बनाएर काम गर्नुपर्ने हुन्छ, तर ऐन कानून नियम देखाउने कार्यलाई काम गर्न नचाहेको, असहयोग गर्न खोजेको वा बहानाबाजी गरेको कर्मचारीप्रतिको नकारात्मक बुझाई प्रधानमन्त्रीमा देखिएको उनको भनाई छ। ती सचिवका अनुसार प्रधानमन्त्रीले कडाईका साथ भनेको विषय थियो, हाम्रो स्पीडसँग आफ्नो तालमेल मिलाउनुहोला, नभए बाटो छोड्नुहोला। कर्मचारीलाई झस्काउने निर्णय र व्यवहार उपशीर्षकमा केही बुँदाहरू छापिएका छन्। 13 चैतमा शपथ लगत्तै प्रधानमन्त्रीद्वारा सचिवहरूलाई कड़ा निर्देशन, विगतको परम्परा विपरीत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहबाट मुख्य सचिव सुमन राज अर्यालको विदाई, प्रस्तावित निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष अवधि पुगेका कर्मचारीलाई विदाईको प्रावधान, प्रधानमन्त्रीलाई एसएमएस गरेको आरोपमा 21 जेठमा सचिव कृष्णहरि पुष्कर पक्राउ, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहितका कर्मचारी प्रधानमन्त्री कार्यालयबाटै अख्तियारको नियन्त्रणमा, यी केही मुद्दाहरू हुन्। सन्त्रासमा कर्मचारी, कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
1: यस्तै प्रसंग आजको गोर्खा पत्र दैनिकमा पनि छापिएको छ। सरूआमा सुशासन मन्त्री कदम, अनलाइनबाटै भयो 200 कर्मचारीको सरूआ शीर्षकमा समाचार छ। सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणाली मार्फत कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणाली मार्फत सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीले अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिने गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आइरहेको छ। यसैबीच सरकारले सबै सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवाग्राहीका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज भएको छ। कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको जनाइएको छ। पछिल्लो समयमा सेवाग्राही बिहान 9 बजेदेखि 10 बजेकै बीचमा सेवा लिन कार्यालय पुग्ने क्रम बढ़ेको छ। यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 विकल्प सहितको कार्यालय रोजे र सरूवाका लागि कर्मचारीले निवेदन दिनुपर्ने व्यवस्था छ। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। आजको गोर्खापत्र दैनिकमा अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा शीर्षकमा खबर छापिएको छ।
0: चौबीस महिनापछि दुई वाम एक ठाम, मध्याह दैनिकमा खबर छ। प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेपछि नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सहकार्य गरेको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच पनि प्रदेशमा भागबण्डाको सहमति भयो। सुदूरपश्चिम प्रदेशबाट शुरू भएको कंग्रेस एमाले बीचको सत्ता खटपटले 7 प्रदेशमा हलचल आएको हो। प्रदेशको सत्ता सहकार्यबारे एमाले र नेकपा बीच 3 बुँदे सहमति पत्रमा ओली र प्रचण्डले हस्ताक्षर गरेका हुन्। एमाले र नेकपा बीच 7 प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भए पनि तत्काल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकार मध्ये कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने सहमति भएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। शनिबार एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। उनले भने जस अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने र कर्णाली, सुदूरपश्चिम को नेतृत्व

0: नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमतिमा हस्ताक्षर भएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख छ। यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णु प्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा पनि साक्षी छन्। प्रचण्डले श्रीलंका जानु अघि नै वर्षमानलाई जिम्मेवारी दिएका थिए भने एमालेका पौडेल थुनामुक्त भएपछि सक्रिय भएका थिए।
1: यसै प्रसंगमा आजको हिमालय टाइम्सले वाम लोकतान्त्रिक गठबन्धनको प्रयास संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा आधारभूत लक्ष्य शीर्षकमा समाचार छापेको छ। गत भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहपछि परिवर्तित राजनैतिक परिस्थितिबीच फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी पराजित राजनैतिक दलहरूले फेरि वाम लोकतान्त्रिक गठबन्धनको प्रयास थालेका छन्। मुख्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको कोषे ढुंगाको रूपमा रहेका 12 बुधे सम्झौताका पक्षधरहरूबीच वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शुरू भएको हो। गठबन्धन प्रयासको अग्रसरता भने नेपाली कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। नेकपाले नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरू मिलेर जाने विषयमा छलफल गरिरहेको छ। पछिल्ला केही दिन यता नेकपा एमाले र नेकपाका नेताहरूका सार्वजनिक अभिव्यक्ति पनि गठबन्धनको आवश्यकता लक्षित देखिएका छन्। यद्यपि नेपाली कांग्रेसका नेताहरूले भने वाम लोकतान्त्रिक गठबन्धनको विषयलाई लिएर अहिलेसम्म सार्वजनिक रूपमा बोलेका छैनन्। राजनैतिक दलहरूले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षालाई गठबन्धनको आधार बनाएका छन्। वर्तमान सरकार गठनको शुरूआतका लचिलो अभिव्यक्ति दिने गर्नुभएका दाहाल पछिल्ला दिनहरूमा सरकारप्रति निकै आक्रामक ढंगले अभिव्यक्ति दिन थाल्नु भएको छ। सरकारप्रति आक्रोशपूर्ण ढंगले प्रस्तुत हुनुभएका दाहालले नै गठबन्धनको प्रयास थाल्नु भएको हो। आजको हिमालय टाइम्समा वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शीर्षकमा खबर छ।
0: पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना। कान्तिपुर दैनिक खबर लेख्छ करिब 16,500 मेगावट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पीपीएसम्म पुग्दा प्रति मेगावट 50 देखि 60 लाख रूपियाँ लगानी भइसकेको हुने ऊर्जा प्रवर्तकको दावी छ। तसर्थ यसरी लगानीकर्तालाई अन्यलमा पार्न नहुने उनीहरूको भनाई छ। पीपीए गरे पनि जलविद्युत आयोजना बनाउन न्यूनतम 5 वर्ष लाग्छ। त्यसैले पीपीए रोकिरहे दीर्घकालमा ऊर्जा संकट निम्तिन सक्ने सरकारवाला बताउँछन्। प्राधिकरणका अनुसार गएको मध्य असारसम्म ग्रिड आबद्ध सम्झौता सम्पन्न भई पीपीएको प्रतीक्षामा रहेका मध्ये 2,556.30 मेगावटका 102 नदी प्रवाही 5,276.30 मेगावटका 31 आयोजना अर्ध जलाशययुक्त 1,491 मेगावट क्षमताका 2 जलाशययुक्त आयोजना छन्। पीपीएका लागि आवेदन दिएका मध्ये नदी प्रवाही 122 आयोजना छन्। यिनको क्षमता 1,874.88 मेगावट छ। 19 आयोजना अर्ध जलाशययुक्त छन्। यिनको क्षमता 1,548.29 मेगावट छ।
1: सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सर्वोच्च अदालतका 4 जना न्यायाधीश विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गर्दा चौतर्फी प्रश्न उब्जिएका छन्। झण्डै 2/3 बहुमत प्राप्त रासपा सरकारले सर्वोच्चमा चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेर अन्य वरिष्ठतम न्यायाधीशहरूलाई महाअभियोगको तयारी गरेपछि चौतर्फी प्रश्नहरू उब्जिएका छन्। प्रधान न्यायाधीश मनोज कुमार शर्माले 4 जना न्यायाधीशका कारण कार्य सम्पादनमा अप्ठ्यारो परेको पटक पटक गुनासो गरेपछि रासपाले महान्यायाधिवक्ता मार्फत महाअभियोग प्रस्ताव तयार पारेको खुलेको हो। यसैबीच महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र नहकुल सुवेदी विरूद्ध महाअभियोग प्रस्ताव तयार पारेको उच्च स्रोतको दावी छ। महान्यायाधिवक्ता कार्यालयका 1 जना नायब महान्यायाधिवक्ताका अनुसार 68 जना सांसदको हस्ताक्षरसहित निष्पक्ष कार्यक्षमताको अभाव लगायतको कारण उल्लेख गरेर महाअभियोगको प्रस्ताव तयारी अवस्थामा राखिएको छ। त्यसो त सरकारले प्रधान न्यायाधीशको